ताले ताले जमी ताले ताले ताले जमी ताले ताले आम को ताले जमी ताले ताले के नेतू ताले जमी ताले नाके नाके जमी ताले नाके नाके जमी ताले नाके नाके जम ताले ता जग ताले ता जाने जाने को ताले ता को ताले के ने ताले जम ताले ता जग ताले ता जाने जाने को ताले ता को ताले के ने जम ताले जग ताले ताले नाके नाके ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्